0: ऐड किया है, उसकी वजह से मसले वस्तक और पाकिस्तान में और बल्कि पूरी दुनिया के जो अवाम हैं वो इसराइल के ख़िलाफ़ हुए हैं। और इसराइल को अगर आप तस्लीम कर भी लें, मसलन मोरक्को ने या टर्की ने, जो है जॉर्डन ने और इजिप्ट ने, इसराइल के साथ उनके ताल्लुकात हैं, लेकिन वहाँ के अवाम जो हैं वो इसराइल को नहीं जो तस्लीम करना चाहते। हुकूमतों ने तो कर लिया है, तो इसलिए वो चाहते हैं कि अगर सारे मुमालिक जो हैं मशरिक़ वुस्ता में अगर इसराइल के साथ सफारती ताल्लुकात करें तो इससे इसराइल की पोजीशन थोड़ी सी बेहतर हो जाएगी। लेकिन अब जब तक अवाम उसको एक्सेप्ट नहीं करता तो हुकूमतें उनके अगर एक्सेप्ट कर भी लेंगी तो मैं उस इलाके में, मैंने मोरक्को, इजिप्ट वगैरह में सफ़र किया है, जॉर्डन वगैरह में, तो आप अगर किसी शख्स से वहाँ पर बात करें वो इसराइल की पॉलिसीज ख़ास तौर पे जो गाज़ा में उसने किया उसके बहुत साथ खिलाफ़ है। तो तस्लीम करने से ठीक है, सफारती ताल्लुकात तो आपके हो जाएंगे, ट्रेड भी हो सकती है, लेकिन यह कि इसराइल इस वक्त जो है वो एक पराया स्टेट बन गया, पूरी दुनिया में उस पर लानत मलामत हो रही है। तो वो चाहते हैं कि अगर दस्तखत हो जाएँ तो उससे अवाम में भी थोड़ी सी सोच चेंज होगी, लेकिन मैं नहीं समझता कि होगा वो बिल्कुल।
1: जब बच्चे साहब ज़रा इधर ही रहते हैं, मिस्टर ट्रंप साहब ने जो है वो चीन और रूस को ईरान के खिलाफ जंग से दूर रहने का मशवरा दिया है।
0: बिल्कुल।
1: और ओमान का जो मुज़ाकराती वफद जो है वो तेहरान पहुंच गए, तो ये एक तरफ ये मुआहदे करने की बात करते हैं, उन्होंने वो पैक्ट भी लिखा था उस 14 नुकाती मेरे ख्याल में था, और उसके बाद जो है फिर झड़पें हो गई वहाँ पर, तो ये चल क्या रहा है, होना ये चाहते क्या हैं उससे?
0: बात फिर वहीं पे पहुंच जाती है, अमेरिका जो है किसी ज़माने में वो सुपर पावर था बिल्कुल, अब उसके मुकाबले में रशिया और चाइना ख़ास तौर पे उसको जो है काफ़ी टक्कर दे रहे हैं। और जब एक सुपर पावर के पास उसकी अपनी पावर थोड़ी थोड़ी ख़त्म होती जा रही है, तो फिर वो किसी कोई तरीका इस्तेमाल करते हैं कि उसकी पावर वो कायम रहे। लेकिन ईरान की जंग के बाद अमेरिका को बहुत ठेस पहुंची है। देखिए, अमेरिका ने ईरान पे हर वो असला इस्तेमाल किया है जो एटम बम के अलावा जो वो कर सकते हैं, लेकिन ईरान फिर भी अपने पांव पे खड़ा हुआ है और फिर भी मुकाबला कर रहा है। तो उसकी वजह यह है कि चीन और रशिया ने भी उसकी मदद की है, और ईरान की अपनी इंडस्ट्रियल पावर जो है वो उनके जो मिज़ाइल्स और ड्रोन वगैरह बनाने की वो उन्होंने सारा अंडरग्राउंड किया है। इसलिए ईरान नहीं मान रहा अमेरिका की शर्त, अमेरिका चाहता है कि ईरान हमारी शर्तें मान ले, स्ट्रेट ऑफ हॉर्मुज को खोल दे और तेल आने दे अरब ममालिक से, हम डॉलर ज़्यादा बनाते रहें। ईरान कहता है कि जब तक हमारे से इजाज़त लेके तुम जहाज़ नहीं गुजरेंगे हम उनको गुजरने नहीं देते। और अमेरिका इतना डरता है ईरान से कि वो अपने बैरी बेड़े को उधर भेज नहीं रहा, उसने शुरू में आपको याद होगा भेजा होगा, उस पर 2 मिसाइल मारे थे, फिर उन्होंने वहाँ से 1000 मील दूर अपने वो सारा बहरी बेड़ा खड़ा किया हुआ है। तो ये अमेरिका की ये कोशिश है कि किसी न किसी तरीके से अपनी पावर को दबा, लेकिन उसके मुकाबले में चाइना की एक तंजीम है, शंघाई तावन की तंजीम है, जिसमें ईरान भी मेंबर है, पाकिस्तान भी मेंबर है, और दूसरे मेंबर इलाके के जो मुल्क हैं वो भी मेंबर हैं, और उन्होंने उनकी कोशिश से ये इस्लामाबाद में जो मुआहदा जो था MOU हुआ था। लेकिन अब ट्रंप साहब ये सोच रहे हैं कि मैंने जो शर्तें मानी थी ईरान की, मुझसे गलती हुई है, तो वो उस गलती को, क्योंकि अब एक अमेरिकन प्रेसिडेंट के लिए इस जो अमेरिका और इसराइल की जो पावर है उसको बैलेंस करना होता है, और ट्रंप साहब क्योंकि सियासतदान नहीं है, वो एक बिजनेसमैन है, तो कई ऐसी हमाकतें करते हैं, बाद में फिर वो सोचते हैं ओह मेरे से क्या हो गया। अब तो इस वजह से जो है अब ईरान के वज़ीर ख़ारजा जो अब्बास अराग़ची, उन्होंने उस शंघाई तंजीम में की जो वज़ीर ख़ारजा की मीटिंग में उन्होंने साफ कहा है, उन्होंने कि हम अमेरिका की किसी बात को मानते नहीं हैं क्योंकि इस पे आप ट्रस्ट नहीं कर सकते, हमने मुआहदा तो किया था, इस वजह से कि पाकिस्तान और दूसरे ममालिक ने हमें ये बावर कराया था कि अमेरिका सिंसियर है, लेकिन अमेरिका इस मसले पे सिंसियर नहीं है और दोबारा उसने हमले कर दिए। लेकिन मैं समझता हूँ कि जब तक स्ट्रेट ऑफ हॉर्मुज में ईरान की होल्ड है, जब तक अमेरिका जो है वो ये कोशिश करता रहेगा किसी न किसी, और बयानात देखें ट्रंप साहब पिछले हफ्ते कहा है कि हमने स्ट्रेट ऑफ हॉर्मुज को खुलवा दिया, वो हमारे कब्ज़े में है, لیکن وہاں پہ انہوں نے ایران نے دو میزائل مارے, وہ سارے جہاز جو ہے نا وہ روک دیے انہوں نے وہاں پہ نا. تو یہ خبریں چلتی جا رہی, اور پھر اس کا نتیجہ یہ نکلا ہے کہ اب عالمی منڈی میں ڈالر تیل کی قیمت جو ہے $100 سے اوپر پہنچ گئی ہے. آپ دیکھیے, میں نے کل بنزین لی, 17 کرونے لیٹر کی بنزین ہو گئی ہے. چند مہینے پہلے وہ 13 لیٹر تھی. تو یہ نقصان امریکہ کی پبلک کو بھی برداشت نہیں ہے, انٹرنیشنل طریقے بھی برداشت نہیں, تو پریشر تو پڑتے ہیں نا اس کے اوپر.
1: لیکن باشی صاحب, کہا جاتا ہے کہ اس سے جو ہے کافی لوگوں نے پیسہ بھی بنایا ہے,
0: ٹرمپ صاحب کی فیملی نے بڑا پیسہ بنایا. ہوتا یہ ہے رضا بھائی کہ ٹرمپ جو بھی بات کرتے ہیں ان میں ہمیشہ وہ ایز اے بزنس مین کرتے ہیں, وہ امریکہ کے بھلائی کے لیے یا دوسرے ملک کی بھلائی کے لیے نہیں کرتے. ہوتا یہ ہے کہ ویک ڈیز میں وہ ایسا کوئی بیان دے دیتے ہیں جس سے وہ آئل کی پرائسیز جو ہے وہ بہت زیادہ بڑھ جاتی ہیں. ویکینڈ قریب آنے ہوتا ہے, اس کا وہ کہہ دیتے ہیں نہیں یہ جو ہے میں نے جو یہ بات کہی یہ ایسا نہیں ہوگا, ہم کوئی حملہ نہیں کریں گے, پھر وہ تیل کی پرائسیں نیچے آنا شروع ہو جاتی ہیں. تو میں سمجھتا ہوں کہ تیل کی جو مارکیٹ ہے وہ نہ تو ٹرمپ کی بات سنتے ہیں نہ وہ کسی کی, وہ اپنے ان کا ایک سسٹم ہوتا ہے اس سے وہ تیل کی پرائسز بڑھتی جا رہی ہیں.
1: پریشر تو پڑتا ہے ان پہ,
0: بڑا پریشر پڑا
1: کہ جنگ ہو رہی ہے یا نہیں ہو رہی, کیونکہ تیل کی سپلائی تو وہاں سے آ نہیں رہی.
0: ایگزیکٹلی. اور یہ ہے کہ فورن جو ایکسچینج میں جو پیسے بنتے ہیں وہ ایک ایک خبر سے وہ اربوں ڈالر کا اوپر نیچے ہوتا ہے, اور اس سے اس کی فیملی کو بھی, اس کے دوستوں کو بھی, اور بڑی بڑی کمپنیوں کو جو ہے فائدہ ہوتا ہے. تو یہ پرابلم ہے وہاں.
1: اچھا باشی صاحب, یہ تو تھی بین الاقوامی کھیل کی طرف چلتے ہیں تھوڑا سا. لاسٹ سنڈے کو جب ہم یہاں ریڈیو پروگرام کر کے گھر گئے تو شام کو 9 بجے جو ہے وہ ورلڈ کپ کا فائنل تھا جو امریکہ اور میکسیکو میں جو ہے وہ کھیلا جا رہا تھا,
0: وہ جو ہاں جو ارجنٹینا اور اسپین
1: کا جو ہے وہ میچ تھا. تو باشی صاحب, یہ اب مجھے نہیں پتا کہ آپ فٹ بال کے کتنے شوقین ہیں اور آپ نے اس پورے جو ٹورنامنٹ ہے یا جو ورلڈ کپ ہوا ہے اس کو کتنا فالو کیا ہے؟
0: دیکھیے, میں کرکٹ کو زیادہ فالو کرتا ہوں, فٹ بال کو فالو نہیں کرتا. لیکن میں کیونکہ میں میڈیا میں میری نظر ہوتی ہے, جو جب میں نے میڈیا میں دیکھا کہ ایک ینگ لڑکا وہ ایک بالکل ڈارلنگ ہو گیا اس فٹ بال کے ٹورنامنٹ میں نا, اور لامین یمال اس کا نام ہے, اس کے فادر موراکو کے ہیں, مدر ان کی ایکویڈور گنیا کی ہیں, اور وہ مکس ہیں وہ. لیکن پچھلے چند سالوں میں وہ 15 سال کی عمر سے انہوں نے اتنے نئے ورلڈ ریکارڈ بنائے ہیں کہ آدمی حیران رہ جاتا ہے. اور میں انٹرویو دیکھ رہا تھا کرسچانو رونالڈو, میں اس کو بہت پسند کرتا ہوں کیونکہ وہ بہت پرو پلسطائن ہے اور وہ کھل کے بات کرتا ہے بالکل. تو اس نے بڑی تعریف کی ہے اس کی, اس نے کہا کہ یہ ایسا نوجوان ہے, ابھی یہ 20 سال کا بھی نہیں ہوا اور ایسی وہ فٹ بال کھیلتا ہے کہ جو کسی کی سوچ میں بھی نہیں آ سکتا. تو وہ مجھے بڑا انٹرسٹ لگا. تو پھر میں نے پچھلے 2-3 دن میں وہ جو ہے وہ اس کے بارے میں, اس کی لائف کے بارے میں کافی ویڈیو دیکھے ہیں. بیوٹیفل.
1: باشی صاحب, یہ تو بنیامین جمال جو ہے بیسکلی یہ پچھلے جو یورپین کپ ہوا تھا
0: اس میں بھی, ہاں
1: ایگزیکٹلی اس میں جو ہے وہ زیادہ نمودار, کیونکہ اسپین کی ٹیم نے جو ہے وہ اتنے ینگسٹر اس ٹیم میں اکٹھے کر لیے تھے اور ان کو کافی کامیابی بھی ہوئی تھی, اور یہ یورپین چیمپئن بھی ہیں اور اب ورلڈ چیمپئن بھی ہیں. لیکن باشی صاحب, یہ ورلڈ کپ جو ہوا ہے اس میں بڑی عجیب و غریب حرکتیں ہوئی ہیں.
0: ٹرمپ صاحب نے بھی اس میں پھٹا کیا.
1: ٹرمپ صاحب نے جو ہے وہ ان کی امریکہ کی ٹیم کے ایک کھلاڑی کو ریڈ کارڈ دے دیا گیا جس کو انہوں نے سسپینڈ کروایا فون کروا کے. لیکن اس کے علاوہ باشی صاحب, اگر آپ نے کچھ میچ دیکھے ہوں تو وہ فٹ بال میں بھی کہتے ہیں کہ اس سینسر لگا ہوا تھا وہ واپس گھوم کے آ رہا تھا. اس کے علاوہ
0: نہیں, جیسے دیکھیں یہ سینسر والی بات ہے, یہ فٹ بال پاکستان میں بنے ہیں کوئی سینسر, لیکن اس کے اندر انہوں نے एक ऐसी चिप लगाई है जिससे रेफरी को आसानी होती है,
1: मॉनिटर करते हैं।
0: हाँ बिल्कुल मॉनिटर करते हैं।
1: तो लेकिन बादशाह साहब उसके अलावा जो है रेफरी के रवैये जो वहाँ पे देखे गए हैं
0: वो अर्जेंटीना के हक में थी बहुत।
1: एग्जैक्टली इसी तरह एक और फ्रांस और पुआक्वाय का जो है मैच था जिसमें पुआक्वाय की टीम ने इतने फॉल्स किए लेकिन उनको एक येलो कार्ड भी नहीं दिया गया और फ्रांस की टीम ने जो है वो 3 या 4 फॉल्स किए थे उनको जो है हर फॉल पे जो है उनको येलो कार्ड दिया गया।
0: तो इजिप्ट की टीम के साथ बड़ी ज्यादा
1: की टीम जब उनके साथ मैच हुआ था अर्जेंटीना का वो इतना यानी आपको लग रहा था कि ये रिक्ट है।
0: वो ये चाहते थे कि ये जो है मेसी जो है अर्जेंटीना के बहुत मशहूर खिलाड़ी हैं वो चाहते थे कि उनको ये मैच जितवाया जाए क्योंकि उन्होंने उनकी ख्वाहिश थी बड़ी कि अब वो रिटायर हो रहे हैं उनकी 39 इयर्स एज है वो और रोनाल्डो दोनों जो हैं उनका ये लास्ट वर्ल्ड कप था तो उनकी ख्वाहिश थी कि मेसी को ये जो है ना ये एजाज़ मिलना चाहिए। लेकिन क्या कहते हैं कि ख्वाहिश तो बड़ी होती है लेकिन रास्ते में लमीन साहब आ गए। उन्होंने मैं फुटबॉल के बारे में ज़्यादा नहीं जानता लेकिन वहाँ पे दो दो चीज़ें मैंने वो देखी हैं मैच में। जब अर्जेंटीना मैच हार गया तो वो मेसी साहब बैठे हुए रो रहे थे उसके ऊपर ग्राउंड पे ना और सारे स्पेन के जो प्लेयर थे वो बड़ी उछल कूद और बड़ी खुशी मना रहे थे। तो इसने देखा कि वो मेसी साहब रो रहे हैं तो वो वहाँ से चल के आया। सबसे पहले तो उसने ग्राउंड के अंदर बैठ के
1: सजदा किया
0: और दुआ मांगी और शुक्रिया अदा किया और उसके बाद फिर वो मेसी के पास गए और मेसी को उठा के उन्होंने गले लगाया और कहा आई एम सॉरी। और मैं समझता हूँ कि उससे उनका एक किरदार जाहिर होता है। और फिर आपको पता है कि वो लड़का जो है वो स्पेन के बार्सिलोना के एक ऐसे इलाके से है जो बहुत गरीब है जिसमें गैर मुल्की काफ़ी रहते हैं बड़ा रन डाउन एरिया है और वहाँ पे उसने सड़क के ऊपर खेल के वो जो है वो फुटबॉल सीखी। लेकिन वो उसको कभी भूला नहीं। आपने देखा होगा कि जब वो जीतता है तो वो एक निशान ऐसे करता है ना वो 3 उंगलियाँ 3 और 4 वो उसका जो वो पोस्टल साइड वो जो नंबर है उसका वो आखिरी 3 जो सिफर है 304 तो वो उसको याद दिलाता है कि मैं उस जगह से हूँ और मैं कभी भूला नहीं हूँ। फिर एक और बात मुझे बड़ी अच्छी लगी जब उसके पास पता है उस स्पेन ने बार्सिलोना ने उसके साथ जो मुआहदा किया 5 साल का 300 मिलियन यूरो। तो उसने पहला पता काम किया जो उसको पहली सैलरी मिली उसने अपनी दादी के लिए अपनी माँ के लिए और अपने बाप के लिए विलास खरीदे अपने लिए नहीं बल्कि उनके लिए। तो ये बहुत और फिर उसका एक छोटा भाई है उसकी माँ की शादी की एक और से हुई है तो उनका 3 साल का भाई है वो हमेशा उनके साथ होता है। तो वो भाग रहा था ग्राउंड में और अपने भाई को वो ही वॉज किसिंग हिम इट्स अ ह्यूमेन थिंग। तो मैं समझता हूँ कि अच्छा वो उसमें गरूर नहीं आया। ये सब लोग ये कह रहे हैं कि अभी इतनी छोटी सी उम्र में इतनी तरक्की करना इतनी कामयाबी हासिल करना ही स्टिल द सेम।
1: अच्छा बादशाह साहब जब ये सब कुछ हो रहा था जब मैच ख़त्म हुआ स्पेन और अर्जेंटीना का जो फाइनल था तो उसमें जब जो अर्जेंटीना के कुछ खिलाड़ी थे उन्होंने जो है स्पेन के खिलाड़ियों के साथ जो है वो झगड़ा भी किया और जो सबसे बुरी जो बात है वो है जब इनको वर्ल्ड कप ट्रॉफी दी जा रही थी तो पूरी अर्जेंटीना की टीम जो है वो इनकी तरफ कमर करके खड़े हो गए। इट्स नॉट अ स्पोर्ट्सशिप
0: टोटली ना। लेकिन उस पर बहुत तनकीद हुई है और कहा जाता है कि मेसी ने उसके बारे में ये कहा कि ये ठीक नहीं था हमने जो किया।
1: अच्छा बादशाह मैं आपको एक अपनी जाती बात बताता हूँ। जब मैं छोटा सा था ना तो अर्जेंटीना माराडोना जो है वो आपका आपने शायद
0: मुझे याद है जी बिल्कुल याद है वो जो गोल उसने इंग्लैंड के खिलाफ किया था।
1: अच्छा बादशाह साहब हम जो है ना बहुत से बच्चे जो हैं जो उस वक्त में 80s में माराडोना के दौर में अर्जेंटीना के साथ हम हुआ करते थे और अब पिछले काफ़ी साल लेकिन इस साल जो है वो अर्जेंटीना ने अपनी जो उनकी सपोर्ट थी उनकी हमायत थी उनके साथ जो लोगों का प्यार था अर्जेंटीना के साथ उनकी टीम के साथ وہ انہوں نے لوز کر
0: کھول کے بالکل بالکل بالکل
1: ان کو جو ہے اس مرتبہ بہت جو ہے وہ بڑا جھٹکا لگا ہے. تقریباً پوری دنیا جو ہے وہ اسپین کے ساتھ کھڑی تھی.
0: یہ بات آپ کی درست ہے, کیونکہ جب اسپورٹس مین جو ہے وہ ریپرزینٹیو ہوتے ہیں ایک قوم کے نا, تو میں سمجھتا ہوں کہ آپ اگر اسپورٹس مین شپ نہیں دکھا, اب دیکھیے جیسے لامین نے وہاں پہ جا کے میسی کو گلے لگایا اور کہا کہ آئی ایم سوری, حالانکہ وہ جیتے ہوئے تھے, اس کو سوری کہنے کی ضرورت نہیں تھی, لیکن کیونکہ وہ ان کے ہیرو ہیں. اچھا ایک اور بڑے کے مزے کے لوگوں کو پتہ ہوگا کہ آج سے تقریباً کوئی 19 سال پہلے اسپین میں ایک ایونٹ تھا جس میں میرا خیال ہے یہ یونائٹڈ نیشن نے کرایا تھا یونیسیف کی طرف سے, کہ ایک غریب بچے کو میسی جو ہے وہ کچھ دے رہے ہیں. تو وہ تصویر ہے وہ دیکھنے والی, آپ نے دیکھی ہوگی, ایک ٹب میں ایک چھوٹا سا بچہ افریقن بچہ لیٹا ہوا ہے اور میسی اس کو نہلا رہے ہیں اور وہ مسکرا کے ان کی آنکھوں میں آنکھیں ڈال کے دیکھ رہا ہے. ہی واز لامین,
1: دیکھ لیں قدرت
0: بھی وہ لوگ کہتے ہیں, اور وہ میسی خود کہتا ہے مجھے کیا پتا تھا کہ قسمت دیکھو اسی بچے نے مجھے جو اور جس کا میں ہیرو ہوں. لامین نے کئی دفعہ کہا ہے کہ میسی میرے آئیڈیل ہیں, اور اس کو ہرانا اور پھر بعد میں جا کے کہنا کہ آئی ایم سوری,
1: کہ تو بہت بڑی میسی اور رونالڈو جو ہیں یہ دنیا میں اور بھی بہت بڑے کھلاڑی ہیں, یہ نہیں ہے کہ اور نہیں ہیں, لیکن ان دونوں نے جو ہے وہ اپنا بہت نام
0: ماڈرن فٹ بال میں ان کا بہت بڑا,
1: بچے اور بڑے جو ہیں وہ ان کو فالو کرتے ہیں, یہاں تک کہ باشی صاحب آپ کبھی ان کے خلاف بات کر دیں نا کسی ایک کے تو لوگ آپ سے لڑ پڑتے ہیں.
0: بالکل, لیکن مجھے پرسنلی ابھی آپ نے بات کیا نا, ابھی آپ کو پتہ چلے گا کہ میں کتنی نظر رکھتا ہوں, مجھے فٹ بال میں سب سے پہلے, کیونکہ میں آپ سے زیادہ عمر رسیدہ ہوں, تو مجھے پہلے بہت پسند تھے. پہلے جو ہے نا وہ برازیل کے پلیئر تھے, ابھی فوت ہوئے چند سال پہلے, ہی واز دا بیسٹ فٹ بال پلیئر, کلاس اور ڈریبلنگ اور اوپر سے, اور پھر جو ان کا وہ گول جو انہوں نے ایسے کک ماری نا, اور اس کے علاوہ ایک رونالڈینیو بھی ان کے ایک پلیئر, کیا خوبصورت,
1: وہ ہمیشہ مسکراتا رہتا ہے,
0: مسکراتا ہے. اچھا دیکھیں اسی اسپین نے بارسلونا نے ان کو لینے سے انکار کر دیا کہ ہی واز ناٹ سو گڈ لکنگ, کیونکہ ان کا زیادہ ہی از ناٹ سو نائس لکنگ. اندازہ لگاؤ کیا بدتمیزی,
1: آپ نے کون سا اسے ماڈلنگ کروانی ہے
0: ایگزیکٹلی, لیکن بہت
1: نظر آپ کی فٹ بال پہ پوری ہے
0: میری, کیونکہ میں جرنلسٹ کے طور پہ ہر چیز پہ نظر رکھتا ہوں, اسکواش ہو گئی, فٹ بال ہو گیا, کرکٹ ہو گئی, گولف پہ میں کافی میری نظر ہوتی ہے, تو نظر تو رکھنی چاہیے انسان کو ان چیزوں کے اوپر.
1: نہیں بڑی اچھی بات ہے, تو باشی صاحب بہت شکریہ آپ کا, آپ نے جو ہے وقت دیا, اور سامعین و ناظرین یہ تھی تھوڑی سی فٹ بال کے حوالے سے بھی بات کہ یہ عجیب و غریب ٹورنامنٹ تھا, اور اس میں بڑے بڑے چھوٹے چھوٹے ملک جو ہیں انہوں نے بڑے بڑے کارنامے انجام دیے. تو سامعین و ناظرین آپ سے جو ہے وہ 2 ہفتے بعد انشاءاللہ ملاقات ہوگی, چھٹیوں پہ جائیں گے, انجوائے کریں گے, ابھی ہمارے پاس 15-20 منٹ ہیں, آپ کو ہم جو ہے کوئی ہلکا پھلکا.
0: کدھر جا رہے ہیں بھیا
1: جی؟ بس صاحب ابھی تو جانے کا تو کہیں پروگرام نہیں ہے, ابھی تو مہمان آئے ہیں کل ناروے سے, میری چھوٹی سسٹر آئی ہیں, ان کے ساتھ جو ہے وہ انجوائے کریں گے. پھر جو آخری ہفتہ رہ جائے گا اس میں دیکھیں گے کہ گھر کے کام کرنے ہیں یا کہیں گھومنے پھرنے جانا ہے.
0: اچھا سائیکا پتہ کہاں گئی ہوئی ہیں؟
1: جی
0: وہ سوئٹزرلینڈ گئی ہیں, اور انہوں نے اپنی اس پہ فیس بک پہ فوٹوز لگائی ہیں, وہاں پہ وہ ایک بہت اونچی پہاڑی ہے مونٹ بلان, ادھر تو نہیں گئی تو بہت اونچی, لیکن ساتھ میں کچھ جگہ پہ جہاں پہ انہوں نے برج بنایا ہوا گلاس کا, تو اس کے اوپر جیسے چائنا میں بنائے نا وہ جب چلتے ہیں تو آپ ڈرتے ہیں بہت, تو وہ فوٹوز لگائی ہوئی ہیں. تو وہ پھر اس کے بعد وہ وینس, وہ وینس کہہ رہا ہوں, فرانس کے ساؤتھ میں بھی گئی ہے, وہاں پہ کینز وغیرہ میں, تو وہ تو بڑی کافی لوگ.
1: باشی صاحب میں پچھلے سال جو ہے فیملی کے ساتھ ہم روڈ ٹرپ پہ جو ہے وہ گئے تھے سوئٹزرلینڈ.
0: ہاں ہاں,
1: تو باشی صاحب انجوائے کرتا ہے انسان, روڈ ٹرپ کا اپنا مزہ, جہاز کا اپنا ہے, لیکن مجھے جو زیادہ مزہ آتا ہے وہ گاڑی میں, کہ آپ جاتے ہیں گپے شپے کرتے ہیں اپنی مرضی کا, اونچی آواز میں میوزک بھی آپ سن سکتے ہیں موٹر وے پہ, جس جہاں پہ کوئی تنگ نہیں ہوتا. تو باشی صاحب خوب انجوائے کیا تھا, فرانس سے گزرے تھے, اس کے بعد ہم جب وہاں پہ پہنچے مختلف جگہوں کی سیر کی, خوبصورت علاقے تھے, वहाँ पे भी गए जहाँ बॉलीवुड ने अपना एक जो है फिल्म बनाई थी, वहाँ पे उनका एक जो क्या कहते हैं उसका यार, जो उनके डायरेक्टर थे उसकी मुझे याद नहीं नाम आ रहा उनका, वहाँ पे उनका उन्होंने पुतला बनाया हुआ है। अच्छा। इंडियंस जो है वो वहाँ पे बहुत जाते हैं। तो वहाँ से भाई साहब जब हम स्विट्जरलैंड में थे तो बारिश थी, तो हमने कहा अब हम आखिरी दिनों में यहाँ पे क्या करेंगे, तो गाड़ी ली तो साथ लक्समबर्ग वहाँ पे चले गए।
0: अच्छा अच्छा,
1: छोटा सा मुल्क।
0: हाँ जी जी जी।
1: तो बस वो ऐसी गाड़ी में जो है वो आप
0: बड़ा अच्छा रहता है,
1: कहीं पे भी निकल सकते हैं। रास्ते में आपके यूरोप में कोई रिश्तेदार रहते हैं तो वहाँ उनको भी आप मिल के आ सकते हैं। तो रोड ट्रिप जो है वो मेरी जाती जो है वो,
0: लेकिन उसके लिए आपको ड्राइविंग पसंद होनी चाहिए, जैसे यासर जो है, यासर जो अक्सर के साइकिल के खाम, उनको ड्राइविंग बहुत पसंद है, आपको बड़ी पसंद है। मुझे लॉन्ग डिस्टेंस, कल मैं गया हुआ था नॉर्थ, तो मुझे शाम को आते हुए ना बड़े, मैं स्ट्रांगवाई पे आहिस्ता आहिस्ता चला रहा था गाड़ी, ना मुझे ज़्यादा पसंद है। शहर के अंदर सही है लेकिन लॉन्ग डिस्टेंस जो है ना, कभी चलेंगे आपके साथ कहीं, मैं और आप चलेंगे कहीं इधर,
1: चलें आपको सैर करवाते हैं कहीं।
0: थैंक यू वेरी मच, बहुत बहुत शुक्रिया।
1: आपको गाना भी सुनवाएंगे जनाब आरफ लोहार साहब का, बाद में वो कहता है आ तनु सैर करावा, लेकिन खैर वो आपको बाद में सुनाएंगे, अभी जो है वो आपको जरा मस्त करते हैं।
0: अच्छा,
1: खूबसूरत सा गीत है। सामीन और नाजरीन आपकी खिदमत में दोबारा हाजिर होते हैं एक गाना लेके, बाद में आ तनु सैर करावा।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84, ईमेल radio@hamvatan.com। हमारी वेबसाइट है